0: आपने सुना हमें ऑन एयर, नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम एट FM 107 कतर। दिल से देसी
1: स्पोर्ट्स की दुनिया के हैरतअंगेज रिकॉर्ड्स और जबरदस्त कहानियां सुनिए स्पोर्ट्स वर्ल्ड रिकॉर्ड्स स्पोर्ट्स जर्नलिस्ट मोहम्मद अमीन के साथ हर बुध को दोपहर 1 बजे से सिर्फ FM 107 पर स्पोर्ट्स वर्ल्ड रिकॉर्ड्स जहां रिकॉर्ड्स बनते भी हैं और टूटते भी हैं।
2: क्या आप जानना चाहते हैं कि कतर में बिजनेस कैसे चलता है
3: और कौन से हैं वो मुख्तलिफ टाइप्स के बिजनेस और कैसे आप भी अपनी बिजनेस जर्नी स्टार्ट कर सकते हैं?
2: तो मिस मत कीजिए प्रोग्राम कतर बिजनेस 360। जहां हम बात करते हैं बिजनेस की दुनिया के हर पहलू पर सिंपल और इंटरेस्टिंग अंदाज में।
3: हर मंडे सुबह 10 बजे से आरजे नाज़िया के साथ ओनली ऑन FM 107।
2: बिजनेस की समझ कतर बिजनेस 360 के साथ।
4: سامعین کرام، عربی زبان کی مشہور اور طنزیہ کہاوت ہے، حافظ الحبہ ودافق الدبہ۔ اس کا مطلب ہے کہ وہ آدمی جو پیسے پیسے پر بخل کرتا ہے، اپنی ضروریات اور گھر والوں پر خرچ کرنے سے کتراتا ہے، لیکن جب کسی غیر اہم یا فضول چیز پر آتا ہے تو ہاتھ کھول کر خرچ کرتا ہے۔ یہ کہاوت ایسے شخص کے بارے میں کہی جاتی ہے جو اپنے اہل و عیال کی ضروریات میں تنگی کرتا ہے، مگر نمود و نمائش یا غیر ضروری چیزوں پر بے دریغ پیسہ بہا دیتا ہے۔ ہمارے ہاں بھی اس طرح کے کئی جملے اور کہاوتیں رائج ہیں جو اس صورتحال کو ظاہر کرتی ہیں۔ ایسے کہتے نا، کپڑے کی جیب خالی مگر باتیں لمبی چوڑی، یا پھر گھر میں فاقے باہر دکھاوے، یعنی اہل خانہ بھوکے رہے مگر دنیا کے سامنے شان و شوکت دکھائے۔ دوستوں، یہ سب کہاوتیں ہمیں یہ سکھاتی ہیں کہ اصل سخاوت وہ ہے جو اپنے گھر اور ضرورت مندوں سے شروع ہو، ورنہ جو انسان اپنے اولاد اور اہل خانہ پر بخل کرے مگر غیر ضروری چیزوں پر دل کھول دے، اس کی فیاضی اصل میں تماشا ہی ہے۔
5: Qatar's most heard radio station FM 107 FM 107 Dil Se Desi

0: سامعین کرام, آج چونکہ ہم اگلا جو موسم آنے والا ہے وہ ہے سمر ٹریول کا موسم, تو ٹریول کے حوالے سے اگر بات آ جائے تو وہیں امیگریشن کی بات آ جاتی ہے اور ایئرپورٹ کے حوالے سے بات ضرور یہاں آ جاتی ہے. تو آج یعنی اسی سفر کے حوالے سے کچھ اہم ہمیں اویرنیس تعلیمات دینے کے لیے ہمارے یہاں تشریف فرمائے ہیں. ذات داخلہ کے دو اہم اداروں سے افسران یہاں تشریف فرمائے ہیں, وہ آپ کو بتائیں گے کہ کس طرح جو ہے نا آپ کو ایئرپورٹ وغیرہ میں سیکورٹی جو احتیاطات ہیں وہ اختیار کرنی ہیں, سیکورٹی پابندی یا پاسپورٹ سفری دستاویز سے متعلق جو ہے معلومات ہیں, سفری ضوابط اور ان سہولات کے بارے میں وہ ہمیں آگاہ کریں گے. اور یعنی وہ سہولیات جو ریاست قطر آنے یا پھر یہاں سے نکلنے کے دوران مسافروں کو فراہم کی جاتی ہے. تو اس سلسلے میں ہمارے یہاں جن کے ہم پہلے یہاں استقبال کریں گے, جن کا وہ ہیں فرسٹ وہ کیپٹن علی احمد علی الکواری, ان کا تعلق ایئرپورٹ امیگریشن ڈپارٹمنٹ سے ہیں. تو چلے پہلے ہم ان کا استقبال کرتے ہیں. يسعدنا نرحب بكم نقيب علي احمد علي الكواري من اداره جوازات المطار التابع لوزاره الداخليه بدوله قطر. يا اهلا وسهلا ومرحبا بكم.
1: يا مرحبا, الله يرحبك اخوي على حسن الاستضافه.
0: الله يسلمك, ان شاء الله نتشرف بوجودكم ولتكون ان شاء الله فرصه سعيده وجوله مفيده باذن الله تعالى. جي سامعين الكرام, تو جیسا کہ آپ نے سنا کہ ہم ان کا تعلق ایئرپورٹ امیگریشن ڈپارٹمنٹ سے ہے, تو ایئرپورٹ امیگریشن کہنے کے ساتھ ساتھ جو بات یعنی ذہن میں آتی ہے وہ یہ کہ سفری دستاویزات کی جانچ, داخلے اور روانگی کے کچھ ایسے ٹولس وغیرہ, جدید الیکٹرانک سہولیات کے حوالے سے بات کریں اور مسافروں کی تیز اور آسان امیگریشن کاروائی کے حوالے سے بات کریں, سب بات آ جاتی ہے. تو اب ہم ان سے پہلا جو ہمارا سوال رہے گا وہ یہ کہ چونکہ جدید ٹیکنالوجی کے حوالے سے بات آ جاتی ہے, کہیں پر بھی ہم یعنی جس ادارے کے حوالے سے ہی بات کریں, تو پاسپورٹ جو ایئرپورٹ امیگریشن ڈپارٹمنٹ کی جانب سے جو متعدد الیکٹرانک خدمات فراہم کی جا رہی ہیں ان میں سب سے نمایاں اور اہم سہولت کون سی ہے, اس سلسلے میں ہم ان سے وضاحت طلب کریں گے. سعادت النقیب علی احمد علی الکواری من ادارة جوازات المطار. سعادت النقیب, كما تعرفون احنا مقبلين على اجازة الصيف وهذه يعني وقت وفرصة يعني كل واحد يسافر سواء كان مواطنين مقيمين, ف يعني حبينا نعرف جوازات المطار ماذا تقدم من خدمات الكترونية, ما هي ابرز هذه الخدمات؟
1: من أبرز الخدمات الإلكترونية التي تقدمها إدارة جوازات المطار تسهيل عملية السفر, وهي المعروفة لدينا هي البوابة الإلكترونية.
0: جميل.
1: تضم إدارة جوازات المطار 76 بوابة إلكترونية متوزعة على صالات المسافرين سواء في المغادرة أو في الوصول إلى الدولة. عندنا في الوصول تقريبا 37 بوابة, بالإضافة إلى صالات المغادرة 24 بوابة إلكترونية. خدمة البوابة الإلكترونية هي من الخدمات الحيوية التي وفرتها إدارة جوازات المطار لجميع المسافرين سواء من المواطنين والمقيمين والزوار بدون رسوم, وهي لتوفير الوقت والجهد وعدم الانتظار أمام كونترات الجوازات. علما بأن البوابات مطار حمد الدولي تمكن من إنهاء إجراءات السفر بسهولة ويسر على الشكل التالي. عندنا في المغادرة بإمكان المواطنين والمقيمين باستخدام جواز السفر أو تطبيق الـ QDI أو البطاقة الشخصية. الخليجيين والزوار باستخدام جواز السفر. وعندنا الأطفال بإمكانهم استخدام بوابة إلكترونية بطول تقريبا المتر, وهو إذا كان الطفل يعني طوله يوصل على الجهاز بصمة العين فيستحل البوابة.
0: حلو.
1: وعند الوصول بإمكان المواطنين والمقيمين باستخدام جوازات السفر أو البطاقة الشخصية. وبالنسبة حق الزوار ثاني دخول الدولة يمكنهم استخدام بوابة إلكترونية.
0: جميل. جی سامعین کرام, جیسا کہ ہمارے کیپٹن علی احمد علی الکواری, ان سے ہمارا سوال تھا کہ جو متعدد جو الیکٹرانک خدمات فراہم کی جاتی ہے ایئرپورٹ امیگریشن ڈپارٹمنٹ کی جانب سے, तो उनमें सबसे नुमाय और अहम सहूलत कौन सी है. तो उन्होंने जो अपने उन खिदमात इलेक्ट्रॉनिक खिदमात जो एयरपोर्ट इमिग्रेशन डिपार्टमेंट की जानिब से पेश की जाती है उनमें सबसे नुमाया उन्होंने जिसका जिक्र किया नुमाया खिदमत वो है इलेक्ट्रॉनिक गेट्स अलबवाबात अलेक्ट्रॉनिक. तो ये सर फहरिस्त है ये जो खिदमत है और ये अजीम एक खिदमत है जो मुतारिफ करवाई गई है हमद इंटरनेशनल एयरपोर्ट में. इस वक्त जैसे कि उन्होंने बताया कि 76 इलेक्ट्रॉनिक गेट्स मौजूद हैं जो रवानगी और जो है ना आप डिपार्चर या जब आप एंट्री लेते हैं तो दोनों हिस्सों में मुख्तलिफ मकामात पर ये गेट्स नसब किए गए हैं. तो जैसे कि उन्होंने बताया कि इन जो गेट्स का बुनियादी मकसद है कि मुसाफिरों को जो रिवायती जो पहले इमिग्रेशन काउंटर्स पर लोग ऐसे भीड़ जमा कर वहाँ इंतज़ार कर रहे थे तो वो अब इंतज़ार नहीं करना पड़ता और वो चंद लम्हों में आप अपनी सफ़र की जो कार्रवाइयाँ हैं ना मुकम्मल करके निकल सकते हैं या फिर दाखिल हो सकते हैं कतर में. और जैसा कि उन्होंने कहा कि ये खसूसियत यदि चाहे कतरी शहरी के हवाले से हो मुकीम अफराद के हवाले से हो खलीजी ममालिक के शहरी और यहाँ तक के ज़ायरीन या सयाह के लिए भी दस्तयाब है और इसके इस्तेमाल पर उन्होंने कहा बिदून रसूम यानी कोई फीस नहीं है अगर आप इसको यूज़ करते हैं. तो यानी अगर आप ये सोच रहे हैं कि वहाँ से निकलने के लिए अब मुझे अब वहाँ उस तरफ से जाऊँगा तो मुझे कोई पैसे देने पड़ेंगे बात ऐसी नहीं है बल्कि इन्होंने जो कहा है बिदून रसूम कोई इजाफी फीस या चार्जेस आयद नहीं किया जाता यानी हर मुस्तहक मुसाफिर बिला मुआवजा उस जदीद सहूलत से फ़ायदा उठा सकता है. तो रवानगी की अगर बात करें यानी कतर से निकलते वक्त तो जैसा कि उन्होंने कहा कि कतरी शहरी और मुकीम अफराद जो है ना अपने पासपोर्ट क्यू डी आई एप्लीकेशन ये एक एप्लीकेशन उन्होंने कहा है तो आप सर्च करके देख सकते हैं ये भी एक एप्लीकेशन है कि इसके ज़रिए भी आप वहाँ यानी इसको इस्तेमाल करते हुए आप अपने रवानगी को कार्रवाई को वहाँ मुकम्मल कर सकते हैं इलेक्ट्रॉनिक गेट्स के ज़रिए. और मज़ीद बताका शख्सी उन्होंने कहा है कि आप जो है ना कतरी शनाख्ती कार्ड के ज़रिए भी इलेक्ट्रॉनिक गेट इस्तेमाल कर सकते हैं. और जैसा कि ये कहा गया है मज़ीद के जो खलीजी हैं या फिर जो सयाह हैं खलीजी और ममालिक के जो शहरी होते हैं तो उनके लिए और सयाह के लिए इस्तेमाल जवाब सफ़र फ़कत कि वो सिर्फ़ जो है ना पासपोर्ट यूज़ करके वो अपने इस इलेक्ट्रॉनिक गेट्स को इस्तेमाल कर सकते हैं. बच्चों के हवाले से उन्होंने कहा कि 1 मीटर क्या वो एक जो बच्चे उनकी तूल और कद कामत की जो तवालत है वो अगर 101 मीटर तक यानी 1 मीटर तक वो उनके जो कद है वो पहुंचता है तो फिर वो उधर यानी इस इन गेट्स को वो इस्तेमाल कर सकेंगे. ओवरऑल यहाँ मेयारी बात ये है कि वहाँ जो वो बसमत लाइन या आई की जो वो प्रिंट करते हैं ना वो जो कैमरा वगैरह जो भी है तो उस कैमरा पर डिपेंड करता है कि भाई वहाँ जो वो बच्चा को बच्चा के आँख वगैरह की जो भी वो मशीन क्या उसको सही से उसके कद उसके बराबर जा रहा है या नहीं. अगर उसके बराबर है अगर उसको वो कैमरा खींच सकता है सही से उसके आँख तक पहुँच सकता है तो फिर सही है तो वो बच्चा वहाँ से गुजर सकेगा वरना तो फिर छोटा हो तो नामुमकिन है. तो यही बात थी रवानगी के हवाले से. मज़ीद उन्होंने कहा कि यानी जो अगर आप कतर में दाखिल हो रहे हैं तो कतर में दाखिल होते वक्त शहरी के लिए वो यानी अपना वो भी

0: है तो उस रीडर पर आप अपना पासपोर्ट या आईडी कार्ड रखें, वहाँ एक शीशा आपको नज़र आएगा, उसे रीडर कहते हैं, तो वो रीड करेगा कि आपके पासपोर्ट में क्या है, क्या तफसीलियात, क्या तफसीलात लिखे हुए हैं उधर, तो वो रीड करने के लिए आप वहाँ उसे रखें और फिर आप यानी वो दरवाज़ा आपके लिए वहाँ खुल जाएगा, ठीक है। फर्स्ट फर्स्ट जो दरवाज़ा है वो गेट, पहला गेट वो खुलेगा, फिर आप अंदर जाइए, वहाँ जाके आपको एक निशाना मिलेगा जहाँ आपको जाके खड़ा होना है, तो आपको फर्स्ट गेट क्रॉस करते ही आपको उस निशाने पर जाके खड़े हो जाना है, तो वहाँ पर एक इशारा लगा हुआ है, निशाना बनाया हुआ है, बस जाके वहाँ खड़े हो जाइए और आप वहाँ फेस रिकॉग्निशन के लिए जो एक मशीन है उसकी तरफ देखिए, आपका आई जो भी है वो स्कैन करेंगे, तो आई स्कैन के लिए आप उस कैमरे की तरफ वो जो भी है उसकी तरफ देखिए, अगर आई स्कैन नहीं हो पा रहा क्या कोई मसला है, स्कैन हो जा मुकम्मल हो जाने का मतलब ये है कि अगला दरवाज़ा भी आपके लिए खुल रहा है, साथ साथ वो खुल जाएगा, लेकिन अगर वो वहाँ दरवाज़ा नहीं खुल रहा या स्कैन में कोई प्रॉब्लम है रिकॉग्निशन में, तो आप वहाँ अपने फिंगरप्रिंट वगैरह भी यूज़ कर सकते हैं, वहाँ आगे फिंगरप्रिंट के भी एक जगह है, तो वो आपको पता लग जाएगा, वो आगे वहीं है साथ ही, तो अगर फेस रिकॉग्निशन का वो जो कोई मसला है तो आप इस सूरत में फिंगरप्रिंट के ज़रिए भी अपनी शनाख्त यानी वो मशीन आपकी शनाख्त की जाँच कर सकती है, तो इस तरह जो है ना आप मुकम्मल तौर पर ख़ुदकार और इंतहाई तेज़ रफ्तार यानी इन मशीनरीज के ज़रिए आप आसानी से निकल सकते हैं, तो अब जैसे ही यानी मुताबकत हो जाएगी और वो यानी मशीन वो शनाख्त का काम मुकम्मल हो जाएगा, साथ साथ वो अगला दरवाज़ा भी खुल जाता है, तो साथ साथ जो है ना आप मुत्तजे हो जाएं, आप उस तरफ अपने जो प्लेन के जो आपने आपकी जो गेट बताया गया है आपके बोर्डिंग कार्ड में, आप उस तरफ चले जाइए वेटिंग एरिया जो भी है लॉन्च में, तो वहाँ जाके आप इंतज़ार करते रहें। इसी तरह उन्होंने बताया कि जो लोग कतर में दाखिल हो रहे हैं उनका भी एक ही तरीक़ा है, जो तरीक़ा बताया गया मशीन को ई गेट्स को इस्तेमाल करने का, और इन ई गेट्स के पहला दरवाज़ा दूसरा दरवाज़ा खुलते ही आप आगे काउंटर की तरफ मुतवज्जो होने की ज़रूरत नहीं, आप सीधा निकल जाइए और अपने जो आपके जो बेल्ट की तरफ आपके सामान वगैरह वो आप इस्तेलाम के लिए वहाँ लेने के लिए जा सकते हैं। तो ये थी अहम हिदायत इलेक्ट्रॉनिक गेट से यूज़ करने के हवाले से। सैयद नकीब, हल होना कई मुलाहबात मैं देखूँ بخصوص يعني البوابة الإلكترونية.
1: أول شيء عند ملاحظات الحالات يعني لا تسمح المرور عن طريق البوابة الإلكترونية بالنسبة حق صالة المغادرة. إصدار جواز جديد وعدم تحديث في بيانات الإقامة.
0: أوكي.
1: عندنا الصورة الشخصية في المستند تكون قديمة. يعني الصورة في الإقامة غير تكون قديمة وصورة الجواز جديدة.
0: أوكي يعني في التباين.
1: أي نعم. بالنسبة للوصول عندنا هاي في المغادرة في الوصول إصدار جواز سفر جديد وعدم تحديث بيانات الإقامة، هاي نفس الشيء اللي في المغادرة. الصورة الشخصية في المستند قديمة. عندك انتهاء الإقامة.
0: أوكي.
1: أو وعندنا تجاوز مسافر 6 شهور خارج البلاد. هاي الحالات اللي بوابة ما تسمح من المرور منها.
0: جميل جميل. نعم. جیسا کہ سامعین کرام، کیپٹن علی احمد علی الکواری، ان کی رہنمائی یہ تھی کہ یعنی کچھ ایسے حالات ہیں جن کے لیے آپ کو ضرور جو ہے نا کاؤنٹر کی طرف رخ کرنا ہوگا۔ اس سلسلے میں انہوں نے بتایا کہ اگر آپ نے یعنی پاسپورٹ وغیرہ آپ کا کوئی رینیو کیا ہے آپ نے، اور یعنی اور اس کے معلومات کو پاسپورٹ کے معلومات کو آپ نے وہاں اپنے جو آپ کے اقامہ ہے آئی ڈی کارڈ ہے اس میں آپ نے اپڈیٹ نہیں کیا ہو، تو اس وقت جو ہے نا آپ ای گیٹس کے ذریعے آپ وہاں یعنی آگے نہیں بڑھ سکتے۔ مزید انہوں نے کہا کہ اگر آپ کی جو فوٹو ہے وہ آئی ڈی کارڈ میں کوئی پرانا کوئی فوٹو ہو اور تصویر جو ہے وہ پاسپورٹ میں کوئی نئی تصویر ہو تو یہ بھی مسئلہ ہے۔ مزید انہوں نے کہا یہ ہے روانگی کے وقت، اور ویسے قطر میں داخل ہوتے وقت وہی پہلا مسئلہ تو ایک ہی ہے کہ آپ نے پاسپورٹ رینیو کی ہے لیکن وہ اقامہ میں اس کو اپڈیٹ نہیں کیا آپ نے، مزید وہی بات تصویر کے حوالے سے بھی، لیکن وہ داخلے کے وقت انہوں نے مزید ایک اور پوائنٹ یہاں جوڑا ہے، دو پوائنٹس وہ دو کہ اس میں یا پھر آپ کا اقامہ جو ہے نا وہ ایکسپائر ہو گیا ہو آپ کا جو ہے نا وہ اس کی جو صلاحیت ختم ہو گئی ہو تو یہ بھی ایک مسئلہ ہے تو اس وقت اگر آپ کا اقامہ اس کی مدت باقی نہیں رہی مدت صلاحیت تو پھر آپ کو ضرور کاؤنٹر کی طرف رخ کرنا ہوگا یعنی اگر اقامہ ایکسپائر ہو گیا آئی ڈی ایکسپائر ہو گئی ہے اسی طرح اگر مسافر جو ہے نا وہ چھ مہینہ ملک کے باہر ہو یعنی مقیم افراد جو اپنے ملک میں جا کر یا قطر کے سے باہر چھ مہینہ گزار چکے ہوں تو پھر وہ جب واپس لوٹتے ہیں تو ان کو ضرور کاؤنٹر ہی کے ذریعے قطر میں انٹر ہونا پڑے گا یعنی وہ پھر ای گیٹس کو یوز نہیں کر سکتے چونکہ وہاں پر اضافی کچھ کاروائی ہیں ست النقيبة هل تحب أن توجه بعض النصائح للمسافرين عبر مطار حمد الدولي؟
1: عندنا النصائح بنوصلها للمسافرين جميل. هي أول شيء استخدام الأجهزة الإلكترونية المتوفرة في مطار حمد مثل استخدام الأجهزة الإلكترونية الموجودة في مطار حمد هي تسجيل بطاقة الصعود إلكترونيا المتوفرة في صالة المغادرة استخدام البوابات الإلكترونية بالنسبة عندنا التأكد من حمل تصاريح السفر اللي هم 5% من موظفي الشركة
0: حلو
1: وعندنا التأكد من عدم وجود أي مخالفات مرورية لذلك لتجنب أي تأخير وتأكد من صلاحية الجواز تأكد من صلاحية جواز السفر إلى حلو. الدولة اللي تغادر إليها
0: حلو
1: وعندنا الله يسلمك عندنا التوجه لكونترات جوازات أو البوابة الإلكترونية يراعي بالمسارات التنظيمية التي تنظم عملية دخول المسافرين المسارات الموجودة سواء في كونترات الجوازات أو في البوابات الإلكترونية قلنا عن معلومة اللي هي تحديث بيانات جواز السفر لدى الإدارة العامة للجوازات في حال تغيير البيانات الأساسية ويمكن له السفر ولكن لا يقدر على العودة بسبب اختلاف بيانات الأساسية
0: أوكي.
1: وعندنا المواليد داخل الدولة هاي نقطة مهمة مواليد داخل الدولة معاملة الاستبدال في جوازات المطار يجب على المقيم التوجه إلى الجوازات ليبلغ عن مولود ودفع الرسوم لإصدار تأشيرة حديث الولادة اللي هي مولود وعندنا النصائح اللي هي الوصول للمطار قبل الرحلة بأربع ساعات وذلك تجنبا لأي تأخير سواء من غرامات سواء من خروجيات وشكرا على حسن الاستضافة
0: جزاك الله خير بارك الله فيكم قصرت كنت معنا نقيب علي أحمد علي الكوادي من إدارة جوازات المطار وكانت يعني بصراحة جدا مفيد لنا والمستمعين وإن شاء الله ستكون الإجازة وسفرهم يعني سفر محفوظ وآمن بإذن الله
1: سفر آمن نعم
0: جزاك الله خير سامعین کرام جیسے کہ لاسٹ سوال سے ہمارا یہ تھا کہ آخری سوال ہمارے کیپٹن علی احمد علی الکواری کا تعلق ایئرپورٹ امیگریشن ڈپارٹمنٹ سے ہیں ان سے ہم نے پوچھا تھا کہ ایسی کوئی نصیحت جو آپ مسافرین کے لیے یا پھر جو سفر کرنے والے ہیں قریب تو یعنی حمد انٹرنیشنل ایئرپورٹ کے ذریعے ان کو آپ کیا کہنا چاہیں گے تو ہمارے مہمان نے فرسٹ آف آل یہ بتایا کہ بھائی دیکھیں ای گیٹس کا آپ استعمال کریں انہیں پھر دوبارہ اس بات کی طرف رغبت دلائی بھائی ای گیٹس کا استعمال کریں اس میں پریشان ہونے کی کوئی بات نہیں ہے بہت آسان دہ آرام دہ اور آپ کو وقت کی بچت بھی ہوگی اس میں بغیر اس کے کہ آپ کاؤنٹر میں انتظار کریں کرتے پھریں چونکہ اب جو ہے نا معاملہ سارے ڈیجیٹل کاروائی کرتے ہیں چونکہ آپ وہاں سے نکلنا یا پھر کاؤنٹر وغیرہ سے نکلنا وہ ایک ہی ہے کیونکہ اب سب ڈیجیٹل پاسپورٹ ہیں ای پاسپورٹ ہیں اور سب کچھ وہی کاروائی تو اس میں وہ کوئی تشویش کی کوئی بات نہیں آپ آرام سے ڈیجیٹل خدمات کو قبول کر سکتے ہیں اور اس کا یعنی استعمال کر سکتے ہیں تو مزید انہوں نے یہ بتایا کہ جو کمپنی کے جو افراد ہیں بالخصوص یعنی کمپنی کے جو اسٹافس 5% جن پر کچھ ایسے پابندیاں ہوتی ہیں ہم نے پچھلے کئی پروگرام میں اس طرح کی باتیں ہوئی ہیں ہماری کہ یعنی شرکہ کے جو مالک ہوتے ہیں وہ کم از کم یعنی 5% شرکہ کے بعض افراد پر وہ ٹریول پرمٹ کے حوالے کچھ پابندیاں عائد کر سکتے ہیں ان کو یہ حق حاصل ہے तो अगर बंदा उन 5% में है तो उसको जरूर साथ अपने ट्रैवल परमिट या खरोजिया वगैरह के हवाले से जो है वो उसका सही उसके पास वो परमिट रहना चाहिए। साथ साथ उन्होंने ये भी बताया कि इस सिलसिले में आप ये ताकीद कर लें कि तस्दीक कर लें कि भाई आप पर तो कोई पाबंदी नहीं है यानी सफ़र के हवाले से यानी और इसको आप जांच इसकी जांच कर सकते हैं मित्राश के ज़रिए या फिर अगर कोई यहाँ ट्रैफिक वगैरह के हवाले से कोई गरामा हो या फिर ताखीर के हवाले से कोई गरामा हो तो यानी इन तमाम चीज़ों का आप सही तरह जांच कर लें और फिर अगर कोई मुखालफा है गरामा है तो उसको यानी जो भी है उसे मुकम्मल करके फिर सफ़र के लिए जाएँ वरना तो फिर वहाँ आपको रुकावटें पेश आएंगी और ई गेट्स पर आप वहाँ मसाइल पैदा होंगे आप दोबारा काउंटर पर जाएंगे तो वहाँ यानी मसाइल जो है ना तूल पकड़ते हैं। मज़ीद उन्होंने बताया कि जो पासपोर्ट वगैरह है उनकी एक्सपायर वगैरह के हवाले से भी आप यानी बिलखसूस आप जिन ममालिक का सफ़र आप कर रहे हैं ठीक है तो उन ममालिक हर एक मुल्क का अपना एक वो होता है कि आप उनके मुल्क में दाखिले के लिए आपके पासपोर्ट की जो मियाद है जो सलाहियत है इसको अरबी में सलाहियत कहते हैं यानी जो उसकी क्या कहते हैं इसको वैलिडिटी तो वैलिडिटी आपके पासपोर्ट की वो अगर यानी कहीं किसी मुल्क के लिए वो 6 महीना तलब करते हैं किसी मुल्क के लिए तो कम से कम आपको 3 महीने के वैलिड पासपोर्ट चाहिए तो हर एक मुल्क के अपने अपने शुरूत होती हैं तो उसको सही तरीके से आप जांचें क्योंकि चूँकि वो कह रहे थे उनका कहना था कि इमिग्रेशन जो पासपोर्ट एयरपोर्ट इमिग्रेशन डिपार्टमेंट वो आपको नहीं रोकेंगे ठीक है।

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488886 पर या ईमेल करें marketing@qmc.qa।
1: हफ्ते के सबसे बेहतरीन दिन में जब सूरज जुमे की पुरकशिश रूहानी किरणें बिखेरने लगता है, ये दिन हमारे लिए खुशियां मनाने, बच्चों की तरबियत करने और घर की बुनियाद को मजबूत करने का एक बेहतरीन मौका फराहम करता है। फिर जब सूरज की किरणें ढलती हैं और शाम का वक्त करीब आता है तो कबूलियत की घड़ी दस्तक देती है, इस यकीन के साथ कि हर जवाल के बाद नया सवेरा जन्म लेता है। आइए जुमे की रूहानी, खानदानी और समाजी पहलुओं पर तबादला ख्याल करें। तलहा अशरफुज़्ज़मान के साथ जुड़िए प्रोग्राम जुमा रिफ्लेक्शंस में हर जुमा सुबह 10 बजे से 11 बजे तक ओनली ऑन FM 107 दिल से देसी।
2: السلام علیکم ورحمت اللہ وبرکاتہ سامنے کرام، آج کے اس مبارک دن میں اور جمعہ ریفلیکشن نامی اس پروگرام میں آپ سب کا خیر مقدم ہے۔ جمعہ ریفلیکشن کے نام سنتے ہی جو بات ذہن میں ریفلیکٹڈ ہوتا ہے وہ یہی کہ بھئی آپ کو آپ کے اس دن کو ہم کیسے صحیح انداز میں صحیح پیرائے میں اس کو سجائیں، اس کو ویسے قائم کریں اس دن کو اپنی زندگی میں۔ اور ہفتہ وار یہ گویا کہ اگر ہم اسے عید کے طور پر اگر ہم دیکھتے ہیں تو اسے ہمیں صحیح معنی میں اپنے اس کی جو اہمیت ہے، اس کے جو فلسفہ کے جتنی فلسفیات اس کے جو پہلو ہیں ان کو سمجھنا ہے، پھر اپنی زندگی میں اس کو نافذ کرنا ہے اپنے پریوار سماجی ہر پہلو پہ۔ اور جمعہ جب ہم کہتے ہیں تو اجتماع اور جماعت کی بات آ جاتی ہے، اور یہیں سے سب سے بڑا پیغام اسلام کا ہے کہ ہمیں سماجی اور لوگوں کے ساتھ رہتے ہوئے

0: लोगों ने तो मुनासिब कपड़े पहने हैं और कुछ ऐसे हैं जिन्होंने नहीं भी पहने ना तो इतने कॉन्फिडेंट होके फिरते हैं, या कुछ लोगों ने ऐसे कलर के भी हैं तो इससे कतई नज़र के वो गलत है। दे कॉन्फिडेंट वो किसी को बात नहीं करने देते। तो आप जब सही चीज़ कर रहे हैं तो आपको पूरा एतमाद होना चाहिए। आप डर से ही दिल से ही चोर हैं कि लोग क्या कहेंगे। वो लोग आप अपने सबसे पहले अपने दोस्त अहबाब रिश्तेदारों को कॉन्फिडेंट में लें, बात करें कॉन्फिडेंस से। यकीनन अगर दो मुखालफत करेंगे तो दो या चार आपकी हिमायत भी करेंगे।
1: सही सही
0: वो भी देखते हैं। तो इस तरह एक माशरे में डेवलपमेंट होती है, लेकिन इस तरह तो आप अपनी ज़िंदगी को खुद जहन्नुम बनाते रहेंगे। इनिशिएटिव लेना चाहिए और बात करने से हल भी निकलता है। और आपने ये जो बात की, वाकई आप देखते हैं हम लोग यहाँ पर प्रदेश में मिलते हैं कितने लोग व्हाइट कॉलर जॉब नहीं कर रहे, ब्लू कॉलर कर रहे होते हैं, किस तरह वो अपनी फैमिली को मेंटेन कर रहे होते हैं, लेकिन वहाँ जाके कहते हैं हम ना चाहते हुए भी कर्जदार हो जाते हैं, इतना खर्चा करते हैं। मैंने कहा नहीं, आपको रियलिटी को फेस करना चाहिए, उनको बताना चाहिए खर्चे का भी। और अल्लाह ना करे किसी की वफात हो जाए तो यहाँ पीछे से उनके कर्ज वगैरह चल रहा होता है। यानी आप कवर अप ना करें, आप दूसरों को ना दिखावे में अपनी जिंदगी को ना मुसीबत में डालें।
1: बहुत उम्दा और बेहतरीन बात है। मैं चाहता हूँ कि इन्हीं बातों पर जो है ना आपके इस पैगाम को आप मुकम्मल करें कि देखें ये कर्ज वगैरह के हवाले से बात आ गई और लोग क्या कहेंगे, लेकिन आपको भी कहना है आपको भी बताना है। ये बहुत अहम एक मैसेज है। बहुत बहुत शुक्रिया ज़ुल्कर्नैन भाई, माशाल्लाह माशाल्लाह, जज़ाकअल्लाह खैर, बारकअल्लाह फीक। जी यानी हसब मामूल माशाल्लाह उनकी जो ये शिरकत काफ़ी यानी अहम शिरकत थी, और उन्होंने जो हमें बताया इस सिलसिले में कि भाई आज जैसे मैं मौजू से रिलेट करता हूँ इन बातों को कि हर नौजवान ये चाहता है कि सादगी से निकाह करे, कर्ज से बचे, ज़िंदगी की शुरुआत एक सुकून से हो, लेकिन दूर से आवाज़ आती है अरे लोग क्या कहेंगे, हाँ फ़लाँ ख़ानदान ने इतना बड़ा हॉल लिया था, फ़लाँ शादी में इतने मेहमान थे, फ़लाँ तकरीब में इतना खर्च हुआ था। तो ऐसा ऐसा क्या होता है एक ये नौजवान जो सादगी जो चाहता था कि भाई शादी मेरे लिए ज़रूरी है, मुझे फ़िलहाल तो शादी करनी है, लेकिन वो आहिस्ता आहिस्ता सोचता है कि भाई अब तो मुझे ये माशरे के जो ये तकरीबात हैं इनका मैं ख़ास ख्याल रखना है। अच्छा देखिए माशरे की जो ये बातें हैं ना, ये तकरीबात, इसमें तो कोई मनफी कोई बात नहीं है, ये तो अच्छी बात है कि माशरे को आप सब लोगों को साथ में लेकर कुछ इस तरह की तकरीबात का इनेकाद करें, ये तो अच्छी बात है, लेकिन अपने हद से बढ़कर, हाँ हद नज़र कहते हैं ना हम, वो आब हवा के अखबार में जब हम इसे कहते हैं हद नज़र में कहीं हद नज़र मुतासर हो रही है, इस तरह हम कहते हैं। तो यहाँ जो आपके हद खर्च है या हद खराज है, इससे इसको जब आप तजावज़ कर जाते हैं तो मसला वहीं से बढ़ता है, और फिर आप चुप चुप यानी चुप रहकर खामोश जो है ना कर्ज़ा लेते हैं, और ये वो बोझ उठाकर आप चल रहे होते हैं, लोगों को नहीं बताते हैं जिनके लिए आप इतनी मेहनत कर रहे हैं, उनके साथ आप ये सब बातें शेयर नहीं कर रहे होते हैं। आप ये समझ लेंगे मैं बताऊँगा तो मुझे लोग यानी वो समझेंगे अरे तुम इतने साल बाहर रह कर भी अपनी क्या इस तरह की कर्ज़े उठा रहे हो, कर्ज़ों के बोझ तले दबे हुए हो और ये वो। तो इन तमाम बातों से डरने के लिए हम फिर उनसे कि ये बातें कहते भी नहीं हैं, हालांकि ये गलत है। जब आप कर्ज़ा लेना कोई बुरी बात नहीं है, कर्ज़ा लेकर शादी करना यहाँ पर यानी बल्कि अब अरबी रिवाज में आप देखें तो यहाँ आपको इस तरह के काफ़ी वीडियोस मिलेंगे जिसमें आप देखेंगे कि अरब लोग जो है ना शादी से पहले कुछ इस तरह की तकरीबात मुनाकिद करते हैं जिसमें आकर सब लोग आके शिरकत करते हैं, उनके जो रिश्तेदार हैं। तो इसे अनिया इस तरह की कुछ असलाह है इसके लिए, तो वो आके शरीक होते हैं, हर कोई जो है ना कोई आके 1,000 दे रहा है, कोई 2,000 दे रहा है, कोई 3,000 दे रहा है। तो इस तरह आकर वो यानी कोई शादी ब्याह है तो इसके लिए वो ऐसे हाथ खोलकर यानी इसमें शरीक होते हैं उसके अखराजात के लिए ये वो। तो समाजी तौर पर सबको एक साथ लेकर ताकि किसी एक पर कोई ख़ास दबाव ना हो, और ये शादी एक मुबारक ये एक अमल है तो इसको जितना देर करेंगे इस सिलसिले में काफ़ी जो है ना समाज में उतने मसाइल पैदा होते जाएंगे। तो ये मसाइल को दूर करने के लिए जब आप इन चीज़ों का आसान करेंगे تو باذنہ تعالیٰ ان کا علاج ممکن ہے. اگر آپ ان کو اور بھی زیادہ یعنی پیچیدہ بناتے جائیں تو پھر کیسے ہم ان کا صحیح حل تلاش کریں گے, یہ تو سوال تو رہ جاتا ہے. اور اس طرح جو ہے نا خاندان کی بنیاد جو ہے نا کمزور پڑنے لگتی ہے. ہم سب جانتے ہیں کہ بھائی فضول خرچی غلط ہے, یعنی اپنے حد سے زیادہ قرضہ لے کر شادی کرنا, حد سے زیادہ, اور پھر آ کے یعنی اگر شادی کے اگلا دن کیا ہوگا, یعنی اگلا دن سمجھ کر, یعنی یہ میں یہ نہیں بتانا چاہ رہا کہ اگلا دن ہی یعنی جس دن شادی کی اس دن کے بعد والے دن ہی نہیں, بلکہ آنے والے دنوں میں اس طرح کے مسائل پیدا ہو جاتے ہیں. پھر یعنی اتنے اتنے پیسے خرچ کیے میں نے, یہ کیے وہ کیے, اب تم مجھے یہ کہہ رہی ہو, اب یہ بات سننے کو مجھے آ رہی ہے, اب یہ, ارے بھائی کہاں, کس نے کہا تھا اتنے پیسے دے کر شادی کرنے کی. اور پھر جب آپ کے حد سے وہ حد اعتدال سے آپ تجاوز کر گئے ہیں تو یہ غلط ہے. دکھاوے کے لیے آپ لاکھوں خرچ کریں گے, یہ غلط ہے. آپ کو اپنے اہل آپ کے جو خاندانوں سے آپ صحیح سے آپ شیئر کریں کہ بھائی میرے یہ یہ مسائل ہیں, میں شادی تو کرنا چاہتا ہوں لیکن اب میں اتنا اتنا کر سکوں گا, اتنے میں شریک ہو سکوں گا اور یہ وہ. تو اس طرح جو ہے نا آپ کے دل میں بھی سکون جو ہے نا, یہ پائیدار سکون ہم اسے کہہ سکتے ہیں, ہاں سسٹینیبل جو سکون ہے, اطمینان ہے, اس کو ہم اس کی ضمانت دے سکیں گے. ورنہ تو پھر زیادہ کریں گے تو پھر اس کی جو ریفلیکشن اور اسے کہتے ہیں آپ کو جو ایکشن, وہ بھی ریئیکشن, ہاں ریئیکشن, ایکشن پر ریئیکشن ہوتا ہے نا, اچھا ریئیکشن, تو اس کے ریئیکشن بھی بڑے عجیب قسم کے ہوتے ہیں. اچھا جی, تو معاشرہ یہی چاہتا ہے. معاشرہ کیا چاہتا ہے, اس کو ہم اس حد تک یعنی مد نظر رکھیں گے جب تک وہ شریعت کے ساتھ یعنی شریعت کے دائرے میں ہوں, چونکہ ہمارے اصل مرجعیت معاشرہ نہیں ہے. اصل مرجعیت کیا ہے, شریعت ہے. اسلام ہمیں, پروگرام کے شروع سے میں یہ کہتے ہوئے چلے آ رہا ہوں کہ بھائی اسلام ہمیں معاشرے سے الگ نہیں کرنا چاہتا. اسلام تو کہتا ہے کہ معاشرے میں آپ کو ایک فعال, ایک رکن بننا ہے, عنصر بننا ہے, لیکن اس کا یہ مطلب نہیں کہ آپ معاشرے کو اپنا جو ہے نا رب مان لیں, معاشرے کو معاشرے کی چاہت پر اپنی زندگی کو جو ہے نا اس طرح قربان کر دیں, بات ایسی نہیں ہے. بلکہ معاشرے میں بھی کچھ غلط ایسی روایات ہیں اور لوگ پھر یہ سمجھنے لگتے ہیں کہ ارے بھائی لوگ یہ دین پر سوالات یعنی اٹھانے لگتے ہیں, حالانکہ بات ایسی نہیں ہے, بلکہ دین تو اپنی جگہ پر یہ صحیح ہے اور اس کی اپنی رہنمائی ہے, وحی کی رہنمائی ہے, لیکن معاشرے میں جو غلط روایات ہیں ان کا اساس, ان کی مرجعیت یہ قرآن و حدیث نہیں, بلکہ وہ اپنے آبا و اجداد کے کچھ ایسے غلط یعنی فہمیاں ہوتی ہیں, ان کی غلط روایات ہوتی ہیں, اسی کو ہم فالو کرتے ہوئے اس کو اتنے بڑا کر رہے ہوتے ہیں, حالانکہ قرآن اس کے خلاف کہہ رہا ہوتا ہے. تو بھائی اپنے اصل مرجعیت, حقیقی مرجعیت جو ہے نا, حقیقت میں ہمیں قرآن و حدیث کا جو ہے نا کی پاسداری کرنی ہے تاکہ ہم تمام مسائل کو صحیح سے حل کریں. اور پہلے تو یہ بات, ہمیں یہ بات بھی چاہیے کہ ہم قرآن و حدیث کو صحیح سے سمجھیں. قرآن و حدیث سے یہ نہیں کہتا کہ آپ ماں باپ کی بات کو نہ مانیں, بلکہ قرآن و حدیث تو توحید کے بعد سب سے بڑی بات یہ ہے کہ ماں باپ کے بات کو اپنے آپ کو ماننا ہے. تو 90% بات یہاں حل ہو سکتے ہیں اگر آپ ماں باپ کی بات کو صحیح سے مانیں. کہاں قرآن کہتا ہے کہ معاشرے سے ہٹ کر آپ کو رہنا ہے, بلکہ ماں باپ کی بات کو آپ مانیں. احسان الوالدین, ماں باپ کے ساتھ نیک سلوک اور یہ وہ, لیکن اس کا یہ مطلب بھی شریعت نے نہیں بتایا کہ ماں باپ جو ہے نا اپنے بچے کی تمام قرارات پر, اس کی جو قرارداد ہے اور یہ جو فیصلے ہیں اس پر حاوی ہو جائے, ایسی بات بھی نہیں ہے. بلکہ ایک اسپیس ان کے لیے بھی چھوڑنا ہے ہمیں, اور ان کے ساتھ بھی جو انسان کی حریت ہے, آزاد انسان کو اللہ سبحانہ وتعالیٰ نے آزاد بنایا ہے, تو یہ آزاد جو آزادیت ہے نا, اس کا مظاہرہ ہو کہ بھائی بچے اپنے فیصلے خود لیں گے. وہ جو بڑے ہو جاتے ہیں, جب ان کو فیصلہ لینے کا وہ لینے کی عمر ہو جاتی ہے, تو اب انہیں ایک اسپیس ضرور دیں, وہ اپنا فیصلہ خود کریں, اور آپ تو ان کی مدد کریں گے اور آپ ان کے سلسلے میں سمجھنے میں امور کو آپ ایک سپورٹ بنیں, لیکن یہ نہیں کہ زبردستی اپنے فیصلوں کو یعنی ان پر لاگو کرانا اور یہ کہنا کہ بھائی آپ نے یہ کرنا ہی ہے, وہ کرنا ہی ہے, شادی تو کرنی ہے تو یہیں سے کرنی ہے, کہیں اور سے نہیں کر سکتے. تو یہ چیزیں اسلام نے بھی نہیں کہا نا, یہ تو یہ یہ معاشرے کے ماں باپ کی فرما برداری کی ایک غلط ایک مفہوم ہے، غلط مفہوم ہے. تو بات ایسی نہیں ہے، شریعت نے بتایا کہ بھائی

सुन्नत हमें जो कह रहा है हम उसे फॉलो करेंगे, ठीक है। मुआशरे में फसाद और बिगाड़ ये अचानक पैदा नहीं होता, कोई बुराई एक दिन में जो है ना कल्चर नहीं बन जाती, बुराई एक दिन में कल्चर नहीं बन जाती, कोई गलत रस्म एक दिन में रवाज नहीं बन जाती। उसका आगाज़ होता है एक फ़र्द से, फिर चंद लोग उसकी नकल करते हैं, फिर वो एक रुझान बनता है, फिर वो रवाज बनता है, फिर वो सकाफ़त बन जाता है, और आखिर में आखिरकार यही सकाफ़त लोगों पर दबाव बनकर मुसल्लत हो जाती है। अच्छा, अपने बच्चे की मामूली जो तालीमी कामयाबी पर हम बड़ी बड़ी तकरीबात के इनेकाद करते हैं। अच्छा, बच्चों की हौसला अफज़ाई ये ज़रूरी है, हौसला अफज़ाई ये ज़रूरी है, लेकिन उसका भी अपना एक तरीक़ा है ना, लेकिन इसके लिए बेशुमार अखराजात, ज़रूरत से ज़्यादा दिखावा, तो ये मामला अपने ज़ाती ज़िंदगी पर नहीं रह जाता, बल्कि इसमें दिखावा जब आ जाता है तो इसका मतलब है कि आप दूसरों को भी इसमें शामिल कर रहे हैं। तो कल को दूसरा बच्चा जाके अपने वालिद से क्या कहेगा कि लो मुझे मेरे लिए भी वैसी तकलीफ होनी चाहिए, हाँ मेरे लिए भी ये मुझे चाहिए, तीसरा बच्चा भी यही चाहेगा, चौथा भी, पाँचवा भी। अब वो वालिद जो इस खर्च की सतात नहीं रखता, वो वालिद जो अपने बच्चों की उस तरह की शादी ब्याह उस तरह के अरेंजमेंट नहीं कर सकता, तो एक मुश्किल सूरत हाल में आ जाएगा, ठीक है। तो शरीयत तो मेन स्ट्रीम लाइन में वो जो हिदायत देते हैं तो उसमें तो वो ज़रूर ये बात कंसिडर करता है कि भाई अब जैसे हम कहते हैं ना कि स्ट्रीट की बात, शारुल आम की बात, लोग रास्ते में लोग क्या कह रहे हैं, तो वो शरीयत ये कोशिश करता है कि आम तौर पर चीज़ों को इस तरह रखा जाए कि ताकि वो मुतवाजन रहे, किसी पर बोझ ना बने, क्योंकि बैलेंसिंग आपको शरीयत में मिलेगी। मुआशरा तो भाई आपको कुछ भी कहेगा, एक मुआशरा किसी भी रिवाज को उसने धर लिया है, किसी तरीके को अपना लिया है, कहीं कोई रिवाज चल पड़ा है, तो ये ज़रूरी नहीं कि वो सही हो। तो ये मुआशरती दबाव, अगर हम उसकी जो बात कहते हैं ना, तो ये दबाव दरअसल ये तो कोई कानूनी बात नहीं है, किसी हुकूमत ने तो कानून नहीं बनाया था कि भाई दबाव, मुआशरती दबाव पर आपको चलना है, किसी अदालत ने तो हुक्म नहीं दिया था। ये सब एक फ़र्द हमारे ज़ाती अपने मामलात होते हैं, ये बाद में जाकर रुझान एक रवाज बनकर समाजी मजबूरी बन जाती है। कुरान करीम गलती को इब्तदाही में रोकता है, और इस्लाम तो ये नहीं कहता कि भाई बुराई को आप और भी ज़्यादा बढ़ाएं, बल्कि इस्लाम तो चाहता है कि बुराई को जड़ पकड़ने से पहले रोका जाए। छोटी सी गलती अगर इस तरह हम मुसलसल नज़रअंदाज करते फिरें तो एक बड़ी इज्तमाही बीमारी बन जाती है। तो सामिन कराम, आज माशरे में बहुत सी ऐसी चीज़ें हैं जो कभी मामूली थी लेकिन अब सकाफत बन चुकी हैं, फजूल खर्ची, नुमाएँ इस तरह की जो है ना हरकतें, गैर ज़रूरी अखराजात, रस्म व रवाज का बोझ है, तो ये सब एक दिन में पैदा नहीं हुए, ये वही हैं जब हमने अपनी खामोशी इख्तियार कर ली, आगे जाकर ये बढ़ते बढ़ते बढ़ते इस हद तक जा पहुँचा है। वो कहते ना कि आजकल तो ऐसे हो रहा है, आजकल तो ब्याह में, शादी ब्याह में ऐसे ऐसे मनाए जा रहे हैं, कुछ रोज़ाना रोज़मर्रा यानी अपडेट होते जाते हैं और ट्रेंड अलग होता जाता है ये वो, लेकिन बाशूर मुसलमान जो है ना वो सिर्फ ट्रेंड पर नहीं चलता, ट्रेंड के ख़िलाफ़ चलना इसी में हमारे लिए खैर है, चूँकि आप एक ट्रेंड को आप कितना फॉलो करेंगे आप बताएं, रोज़मर्रा ये अपडेट होता जा रहा है, अपडेट होता जा रहा है ये ट्रेंड, तो ये इसने हमारे अपने लाइफ को जो है ना, हम अपने आप से जुदा हो जाते हैं और अपने आप को मुआशरा, अब तो ये ट्रेंडी मुआशरा जो है ना इसको सौंप देते हैं, यानी इसको सुपर्द कर देते हैं कि भाई अब हमें ये करना, अब वो भी करना, अब ये भी करना, अब ये भी करना, तो इसके तो कोई ख़त्म नहीं है ना, इसका कोई आखिरी इंतहा नहीं है। तो सामिन कराम, ये दो इंतहाएँ हैं, एक ये कि आप सिर्फ मुआशरती दबाव में आ जाएँ तो ये भी गलत है, ये भी एक इंतहा पसंदी है, और एक इंतहा पसंदी ये भी है कि आप अपने आप को आज़ाद कर दें कि भाई जो भी चाहे मैं दिल में करूँ वो भी कर, ये भी गलत है। ये दो इंतहाओं से हमें दूर रहते हुए हद एतदाल में रहना है और उसको फॉलो करना है, कुरान ने हमें जैसे बताया है। अच्छा, एक आखिरी बात ये भी आप लोगों के साथ शेयर करूँ कि भाई जो हमारा सवाल था और हम इससे सामीन के तरफ से इसके जवाबात वसूल कर रहे हैं कि भाई आपको क्या लगता है कि कुरान मैंने यानी ख़ानदान की बुनियाद क्या है, तो
اس سلسلے میں اگر آپ اس طرح سوچیں کہ بھائی ایک نوجوان اپنی زندگی کا آغاز کرتا ہے، اس کے سامنے گھر بسانے کا خواب ہوتا ہے، لیکن اگر اس نے شادی سے پہلے ہی لاکھوں کے قرض کے لیے ہوں صرف اس لیے کہ لوگوں کو خوش کرنا ہے، رسموں کو پورا کرنا ہے، تو یہ واقعی ایک سوال ضرور بنتا ہے تو بھائی اس گھر میں سکون کیسے آئے گا؟ پریشانی پر پریشانی تو ہوگی، وہ حد سے زیادہ اتنا زیادہ ملین ملین خرچ کرنے لگتا ہے تو بھائی کیسے وہ سکون آئے گا؟ ہاں اسلام نے تو مادیت کا خیال رکھا ہے، مہر کی بات کی ہے یا آپ کو تقریبات کی بات کی ہے، آپ ولیمہ کریں یہ کریں وہ سب بات صحیح ہے اپنی جگہ پر، مادیت کا خیال رکھا ہے کہ یہ ضروری ہے، لیکن یہ نہیں کہ آپ حد اعتدال سے بڑھ کر کچھ بھی کریں، تو یہ بہت غلط ہے جب اپنے حد سے زیادہ نوجوان شادی کے پہلے اتنے قرض میں چلے جاتے ہیں، پھر مہنگی زندگی، گھریلو اخراجات، بچوں کی ذمہ داریاں، ذہنی دباؤ، نتیجہ کیا ہوتا ہے؟ محبت کی جگہ شکایت، سکون کی جگہ پریشانی، بعض اوقات یعنی رشتے خاتمے تک یعنی نوبت پہنچ جاتی ہے رشتوں کے خاتمے تک۔ تو سامعین کرام ہمیں ہر معاملے میں یہی سوچنا ہے کہ بھائی اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی تعلیمات کیا ہیں اس سلسلے میں، اگر جواب میں ہاں ہے تو آگے بڑھو، اگر جواب میں نفی ہے تو رک جاؤ، لیکن جب معیار وہی کے بجائے معاشرہ بن جائے تو انسان صحیح اور غلط کا فیصلہ لوگوں کی نظروں سے کرنے لگتا ہے، اللہ کی رضا سے نہیں، پھر اس طرح جو ہے نا مسائل پیدا ہوتے ہیں، اور یہ مسائل حل تو نہیں کیے جاتے بلکہ یہ مسائل آگے اور بھی زیادہ اس میں مزید اضافہ ہوتا ہے۔ تو قرآن و سنت ہمیں بار بار اصل مرجعیت کی طرف لوٹاتے ہیں۔ سامعین کرام ایک اور بات آخری میں، آخری دو تین منٹ میں اس کو سمیٹ لیتا ہوں، وہ یہ کہ آج ہم جو مشاہدہ کر رہے ہیں لوگوں کے تعلقات آہستہ آہستہ جو ہے نا محبت مروت سے نکل کر قانونی حقوق اور قانونی جنگوں تک محدود ہوتے جا رہے ہیں۔ اچھا قانون ضروری ہے، قانون ظلم کو روکتا ہے، قانون حقوق کا تحفظ دیتا ہے، بات اپنی جگہ پر صحیح ہے، لیکن کیا صرف قانون ہی ایک کامیاب خاندان کی بنیاد بن سکتا ہے؟ خاندان بھائی قانونی شقوں سے شقوں پر عمل درآمد کے ذریعے تو آپ نہیں چل سکتے نا، تو یہ قانون یعنی اسلامی قوانین کی اگر ہم بات کریں، اسلامی قوانین کی اگر ہم بات کریں کہ وحی میں یا پھر قرآن حدیث کے حوالے سے جو قوانین بنائے گئے ہیں، جو قوانین آئے ہیں، ان دفعات پر خاندان تو بھائی خاندان تو چلتے ہیں محبت سے، قربانی سے، درگزر سے، احسان سے، مروت سے، ہاں تو اس کو ہمیں مد نظر رکھنا ہے، لیکن اگر مسائل پیدا ہوتے ہیں تو پھر جا کے یعنی قانون سے ہمیں اس کا حل لینا ہے، لیکن اگر ہمارے میاں بیوی کے درمیان اپنے بچوں کے ساتھ جب ہم کسی سلسلے میں بات کر رہے ہوتے ہیں تو پھر حقوق حقوق حقوق حقوق یعنی بعض اس کو حقوق حقوق کو وہ جو اس مرغے کی آواز کے ساتھ اس کو تشبیہ دی ہے، وہ صبح صبح اٹھ کے صبح صبح کوک کوک کرتا ہے تو اس بعد نے کہا کہ حقوق حقوق حقوق، تو یہ بھی غلط ہے کہ بھائی ہر وقت انداز گفتگو میں صرف حقوق ہوں، تو یہ کوک کوک والی بات صحیح نہیں ہے۔ دیکھیں اس سے آپ نے محبت کے ساتھ رہنا ہے، سب کچھ قربانی کی اس کو مد نظر رکھنا ہے، بھائی اپنے آپ کو قربان کریں، تو میرا یعنی اگر اس طرح کے سوالات کرنے لگیں، سوچنے لگیں کہ بھائی میرا حق کیا ہے، قانوناً میں کس چیز کا مطالبہ کر سکتا ہوں، تو یہ غلط ہے، یہ طریقہ نہیں ہے آپ نے کہیں پر رہنے کی۔ ہاں کہیں پر اگر ایک دوسرے کے ساتھ معاشرے میں آپ رہنے کی کوشش کرتے ہیں تو یہاں پر اصل مرجے تو وہی ہے، لیکن اس کا یہ مطلب نہیں کہ آپ قوانین کی بات ہر وقت کرتے رہیں اور حلال و حرام کی بات ہر وقت کرتے رہیں، تو یہ بھی نہیں۔ مسائل پیدا ہوں گے تو پھر مسائل کو حل کرنے کے لیے آپ دیکھیں کہ بھائی کیا ہے، مجھے ایسا کرنا چاہیے تھا، یہ ہماری غلطی ہے، اور اس سے جو ہے نا ہم مسئلے کو اس طرح حل کر سکتے ہیں۔ آپ ہر کوئی اپنی طرف سے اس طرح سوچے کہ بھائی میری ذمہ داری کیا ہے، میں دوسروں پر کیسے احسان کر سکوں، میں احسان پر اپنی زندگی کو کیسے قائم کروں، تاکہ صرف یہ نہیں کہ میں اللہ کے ڈر سے عبادت کر رہا ہوں، بلکہ یہ کہ آپ اس طرح عبادت کریں کہ اللہ آپ کو دیکھ رہے ہیں، تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک، اگر آپ اسے نہیں دیکھ رہے تو وہ آپ کو دیکھ رہے ہیں، اگر آپ اللہ کو نہیں دیکھ رہے تو اللہ آپ کو دیکھ رہے ہیں۔ تو اگر میں اپنی طرف سے میں کیا کر رہا ہوں وہ بتانے کی ضرورت نہیں ہے، وہ مجھے زبان پر لانے کی ضرورت نہیں ہے، بلکہ میں دوسروں پر اتنا احسان کروں کہ دوسرے مجھے کیا کہیں گے، وہ بات مجھے یعنی اب مد نظر رکھ لیں، دوسروں کے ساتھ یعنی دوسروں کو میری طرف سے کوئی شکایت نہ ہو،
ہاں دوسروں کو میں تو شکایت ہی نہ کروں بلکہ دوسروں کی شکایت کی بھی گنجائش نہ رکھوں. تو یہ والا طریقہ اپنائیں تو زیادہ افضل ہے. جیسے کہ قرآن نے بتایا اس سلسلے میں ہمیں, تو یعنی قرآن کریم حقوق و فرائض کی زبان استعمال نہیں کرتا. اس کو میں دوبارہ وضاحت